भवतु एकायुको होतु अरोको होतु एकायुको होतु अरोको होतु लोकितो होतु परमेन्द्र महाराजन स पर